0: پرابلم بھی آتی ہے لیکن پرابلم کے ساتھ ساتھ کوئی اس میں سولوشن بھی دکھتا ہے, کبھی کبھی پرابلم میں ہی کلیان دکھتا ہے. رائٹ, اب یہ سب ہوگا کس پہ ڈیپینڈنٹ, ہمارے پریزنٹ تھاٹس پہ بھی. ایک ہے پرابلم آئی, پریزنٹ تھنکنگ آپ کی سولوشن اورینٹیڈ ہوئی, پریزنٹ تھنکنگ نے آپ نے اس کے اندر کلیان ڈھونڈا. یہ بھی ہو سکتا ہے پریزنٹ تھنکنگ میں آپ اس کے اندر پرابلم پرابلم پرابلم کا ہی چنتن کرتے رہے, لیکن یہ دونوں چیزیں جو آئی وہ ہمارے پچھلے کرموں کا پھل ہے, پچھلے اور ابھی کے اس جنم کے پچھلے کرموں کا پھل ہے. یہ بار بار بار بار بار بار ری انفورس کرنا ہوگا, بار بار ری انفورس کرنا پڑے گا, کیونکہ بلیف سسٹم کریٹس ڈیسٹینی. تو وہ بلیف سسٹم پرانا والا اب چھوڑنا ہوگا تاکہ پرسنل ریسپانسبلٹی بار ہر چیز میں لینی پڑے گی, لوگوں پر بھی بلیم نہیں, بھگوان پر بھی بلیم نہیں, دیوی دیوتاؤں پر بلیم نہیں, پرکرتی پر بلیم نہیں, گرہوں پر بلیم نہیں, کسی پر بلیم نہیں, کسی کی نظر پر بلیم نہیں, کسی کی سوچ میرے پرتی جو ہے اس پر بلیم نہیں. اب پرماتما کا اس میں کیا رول ہے؟ پرماتما کا رول یہ ہے کہ پرماتما شکتیوں کا ساگر ہے, پرماتما میرا کرم نہیں چینج کر سکتا, پرماتما میرے پچھلے کرم کا جو پھل آ رہا ہے اس کو بھی نہیں لکھتا ہے, نہ وہ جب آنے والا ہے وہ اس میں کوئی چینج لا سکتا ہے. یہ پرماتما کا رول نہیں ہے. اگر پرماتما یہ کرے تو پھر ہم سب کے لیے کر دے, ہم سب کے لیے کر دے. اور جب پرماتما سب کے کرموں میں انٹروین کرنے لگ جائے تو پھر لا آف کرما تو ختم ہو جائے گا. پرماتما کا رول ہے شکتی دینا, شکتی کانسٹنٹلی ہمیں پرماتما سے مل سکتی ہے, شکتی اور گیان. اور یہ دو چیزوں کو لے کر ہم شریشت کرم کرتے ہیں اور پچھلے آئے ہوئے کرموں کو ہم فیس کرنے میں صحیح طرح سے اس کو فیس کرتے ہیں. لیکن جو آیا, جو بات میرے سامنے آئی, اس میں پرماتما کا کوئی رول نہیں تھا,
1: میرا ہی پاس کرما تھا,
0: ٹوٹلی میرا ہی ہے. دس وی ہیو ٹو بی لائک, کیونکہ اتنا ڈیپ انگرینڈ ہے نا کہ کرتے بھی ہیں پھر دھیرے دھیرے واپس پرانے بلیف سسٹم پہ.
1: چلیے, یہ پولیس آفیسر کو میں یہ کہہ سکتا ہوں جو آپ نے اچھے کرم کیے, دشٹ کو مارا, لوگوں کو بچایا, لوگوں کو جو لوگ دکھی کر رہے تھے راکشس سمجھو, ان کو تم نے ایلیمینیٹ کیا, ان کو جیل میں ڈالا, ان کی دعاؤں سے آج آپ سیفٹی میں ہیں.
0: ان وکٹمز کی دعائیں آپ کے شریشت کرموں سے جو آپ کو ملے. سو امپاور دا سول. سی دا منٹ آئی
1: فائنلی, نو بلیم گیم, نو بڑی ایلس, مطلب میرے کرم اچھے تھے, جو میں نے اچھا کرم کیا تو آپ کی دعا ملی, آپ کی دعا ملی تو اس کا مجھے بھلا ہوا.
0: اور میرے کچھ پچھلے کچھ ہو سکتا نا, کہیں کچھ یہ بھی تھا, اس کی وجہ سے میری لائف میں یہ چھوٹا چیلنج آیا ہے, لیکن اس چیلنج میں بھی اب
1: کلیان ہے.
0: ہاں, کلیان بھی ہے, لیکن اس پیریڈ کو کراس کرنے کے لیے بھی اب اگر میں اچھا سوچتا رہوں گا, اب پرماتما سے کنیکشن جوڑ کر اپنی ستھتی کو سٹیبل رہوں گا, تو یہ فیز بھی میرے لیے اتنی سفرنگ نہیں لائے گا. صرف پرستھتی اور سفرنگ, یہ دو چیزیں الگ الگ ہیں. اب پرستھتی ہے لیکن سفرنگ کتنی ہونی چاہیے وہ ہماری چوائس ہوگی. کئی بار پرستھتی چھوٹی ہوتی ہے, سفرنگ زیادہ, اور کسی کے لیے پرستھتی بڑی ہوتی ہے, سفرنگ کم. تو مطلب جو پاسٹ کارمک اکاؤنٹ تھا وہ بڑا تھا, اس لیے پرستھتی بڑی آئے گی, لیکن پریزنٹ ستھتی بہت اچھی ہے تو سفرنگ کم ہوگی, تو پریزنٹ ڈیسٹینی. تو ہم ایون اپنے پاسٹ کارمک اکاؤنٹ کے انفلوئنس سے بھی باہر نکل سکتے ہیں. سی, بلیم گیم اور انفلوئنس سے جب باہر نکلنے کی بات آ رہی ہے کہ آئی امپاور مائی سیلف تاکہ باہر کی چیزوں کا انفلوئنس مجھ پر کم پڑے, لوگوں کی سوچ, پرکرتی, پرستھتی, پلانٹس, یہ سب کا مجھ پر پربھاو پڑتا ہے. کب پڑتا ہے؟ جب میری اپنی ستھتی
1: کمزور
0: ہے. اب میں اپنی ستھتی کو اوپر جتنا اٹھاؤں گا تو کوئی مجھے کہے آپ کے اوپر فلاں سمے 6 مہینہ گرہ چاری ہے, تو وہ تو ہے, وہ پلانٹ تو ہے, اٹس ناٹ گوئنگ اوے اینی ویئر. پلانٹ ہے, پلانٹ کا انفلوئنس ہے, لیکن انفلوئنس کتنا ہونا ہے اور کتنا انفلوئنس سے اوپر نکلنا ہے وہ پاور میرے پاس ہے. اب سملرلی پاسٹ کارمک اکاؤنٹ ہے, وہ تو میرا ہی کریٹڈ کارمک اکاؤنٹ ہے, وہ بھی واپس آئے گا, لیکن پاسٹ کارمک اکاؤنٹ سے پریزنٹ میں کتنا انفلوئنس ہونا ہے और कितना पास्ट कार्मिक अकाउंट के भी इन्फ्लुएंस से ऊपर उठना है, ये भी अब मेरे पास पावर है। जो अब आपने वो पुलिस ऑफिसर की स्टोरी बताई, वो जेल में है, इतने सीनियर ऑफिसर होके अरेस्टेड है, अलग रह रहे हैं, ये रिटर्न ऑफ पास्ट कार्मिक अकाउंट है।
1: नहीं बट सिस्टर, इन्होंने तो किसी का कुछ नहीं किया, इन्होंने सिचुएशन, इनके जूनियर्स ने किसी रॉन्ग आदमी को मार दिया जो कि क्रिमिनल नहीं था।
0: सिचुएशन लेकिन आज सामने क्या है,
1: तो बचाया गया ना इनको, सेफ इन अ जेल,
0: सेफ बट इन अ जेल ना, जेल में आना भी तो एक कार्मिक अकाउंट है ना, ये देखना है, सी हाउ दे आर ऑल इंटरट्विंगल्ड एवरीथिंग, कैसे छोटे छोटे छोटे छोटे, इट्स लाइक अ जिग्सॉ पजल, एक एक टुकड़ा टुकड़ा टुकड़ा ऐसे होता है अलग अलग, ये सारे कर्मों का खेल एक जिग्सॉ पजल की तरह आता है साथ साथ।
1: लेकिन कार्मिक अकाउंट के हिसाब से सपोज इनको जेल थी, लेकिन जेल में कैसे रखा जा रहा है, बड़े प्यार से, बड़ी इज्जत से, आप पीएचडी करो, आप पढ़ो, आप दो घंटे अपना योगा करो, पढ़ाओ सिखाओ, तो ही इज बीइंग ट्रीटेड एज अ,
0: तो इसीलिए गलत वाला भी आ रहा है, अच्छे वाले भी आ रहे हैं, फिर थोड़ा सा प्रॉब्लम वाला भी आ रहा है, दुआओं वाले भी आ रहे हैं, सीधा जिग्सो पजल कैसे बनते हैं।
1: तो जेल में बैठ के भी वो दुआएं ले रहे हैं।
0: अब ये जिग्सो पजल को अगर हम ऐसे होकर देखें, थोड़ा सा डिटैच्ड ऊपर उठ के देखें, तो हमें पूरी पिक्चर अच्छी तरह से समझ में आएगी कि कुछ मेरे इस कर्मों का रिजल्ट है और मेजोरिटी मेरे बहुत श्रेष्ठ कर्मों का रिजल्ट है, लेकिन ये पूरी पजल मेरी क्रिएटेड है, ये पूरी पजल मेरी ही क्रिएशन है, इसमें किसी और की कोई पावर नहीं है, इसमें परमात्मा का इस पजल को क्रिएट करने में कोई रोल नहीं है, ये सारे टुकड़े मेरे हैं, अब मैं परमात्मा से क्या ले सकता हूँ। इट्स लाइक अ चाइल्ड जो वो जिग्सो पजल अपनी खेल रहा है बैठ के, नो सारे पीसेस सब जम्बल्ड होके उसके पास पड़े हैं, पेरेंट यहाँ है, पेरेंट का पजल नहीं है वो, ना पेरेंट ने वो टुकड़े दिए हैं जो उस जिग्सो पजल में है, वो जिग्सो पजल इस बच्चे की है, अपनी है, और अब इस बच्चे ने ही उसको सॉल्व करना है। पेरेंट का क्या रोल है, पेरेंट का रोल है कि बच्चा जब खेल रहा है, अगर उसको कुछ थोड़ा सा नहीं पता चल रहा तो वो एक नजर यहाँ करता है, आप बताओ ना क्या करना चाहिए, एंड पेरेंट एक वर्ड देगा ऐसे ऐसे करके, एंड वो ऐसे करने से उसकी पूरी गेम ही बदल सकती है। टेक गॉड्स पावर एंड ब्लेसिंग्स एंड नॉलेज टू सॉल्व योर जिग्सो पजल।
1: तो पेरेंट आपने जो शब्द यूज किया, हाँ, इससे मेरे मन में पता क्या थॉट आई, परम पिता,
0: हाँ, परमात्मा,
1: परम आत्मा,
0: एब्सोल्युटली, इंस्टेड ऑफ सेइंग ये भगवान ने मेरे साथ ये किया, ये भगवान ने मेरे, अगर मैं भगवान को ब्लेम करूं जिस जो मेरे जीवन में प्रॉब्लम्स आ रही है, तो मैं उससे प्यार नहीं कर सकती, इट्स नॉट पॉसिबल। अगर हम देवी देवताओं को, परमात्मा को ब्लेम करते हैं, या ब्लेम भी नहीं, उनको रिस्पॉन्सिबल ठहराते हैं, या उनको ये पावर देते हैं कि उनकी वजह से ये हो रहा है, तो हम उनसे प्यार नहीं कर सकते, इट्स नॉट पॉसिबल। क्योंकि एक टाइम पे एक ही थॉट, जो हमने पहले भी देखा था, कि हम किसी के लिए अगर जिस समय गुस्सा है, उस समय प्यार की एनर्जी ब्लॉक्ड हो जाएगी। इफ आई होल्ड यू रिस्पॉन्सिबल फॉर द प्रॉब्लम इन माई लाइफ, फॉर द पेन इन माई लाइफ, आई कैन नॉट फील लव एट दैट टाइम। तो हमारा जब हम ये बिलीफ सिस्टम इसलिए इतना क्रिटिकल है कि वो परमात्मा जो सदा कल्याणकारी है, प्यार का सागर है, वो सिर्फ सुख देता है, वो सुख का सागर है, उस परमात्मा को अगर अपने जीवन की प्रॉब्लम्स के लिए रिस्पॉन्सिबल ठहराया, तो फिर उसके सुख का जो सागर है, कल्याण का सागर है, वो एनर्जी भी मुझ तक नहीं पहुंचेगी, क्योंकि मैंने ही ब्लॉक कर लेना है अपने आप को, मेरा ही कनेक्शन उससे टूट जाएगा, क्योंकि अब या तो फियर है, भगवान के लिए डर है, या फिर उससे नाराज है। अब क्योंकि उसको अपनी प्रॉब्लम्स के लिए नहीं रिस्पॉन्सिबल ठहराना, उसके लिए प्रैक्टिस ये भी करनी पड़ेगी कि जो मेरे जीवन में अच्छी चीजें हो रही हैं, उसके लिए भी रिस्पॉन्सिबल नहीं ठहराना।
1: ये बात यहाँ तक के अंदर मेरे मतलब खून में सेल्स में घुसी हुई है। एक नया ड्राइवर रखा था मैंने, आई एम टॉकिंग अबाउट 20 साल पहले की बात, वो January 1st को ज्वाइन किया और मेरी 1.5 महीने की शूटिंग थी, सारी की सारी कैंसिल। मैंने कहा नया साल, नई शूटिंग, नई फिल्म कैंसिल, कितना अनलक्की ड्राइवर मिला मुझे।
0: ये तो बहुत घरों में होता है, बेटे की शादी होती है, बहू आती है, अब बहू के आते ही अगर घर में कुछ थोड़ा ऊपर नीचे हो गया, ये अनल